0: حکومت سندھ پی ڈی ایم اے کمشنر خوبصورت یہ جو اثر
1: وطن کی محبت سے سرشار
0: ڈی اسکن بیوٹی کریم ان میں موجود وائٹامن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا اواجی اسکن کی بڑائی نکھری اور چمکدار تو جلدی ڈارک اسپاٹس کے کریں ختم یہ قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈی جو شو اپنی بایوکون انٹرنیشنل پاکستان
2: جتے ہوجے تحفظ جدید سہولتوں ائی منظور تھل سکیورٹی
3: ہر بھنکار
4: ڈی ایف ایم 88 نیٹ ورک سے جڑا
3: شکار پر روک دے ڈاکٹر ضیاء الدین میڈیکل یونیورسٹی بالکل سامو
2: سندھ بلڈنگ کنٹرول اتھارٹی پارا منظور تھل
3: ایک شاندار ائی قابل اعتماد رہائشی منصوبو
2: حسینی منزل ہاؤسنگ اسکیم سکھر
3: رہائشی پلاٹس 80 120 150 ائی
2: کاروباری موقع لائک کمرشل پلاٹس 50 گز ائی 600 گز
3: तमाके मिलन थियो जदीद सहूलतों
2: साफ मिठो पानी
3: बिजली गैस
2: चोवी कलाक सिक्योरिटी
3: मस्जिद पार्क स्कूल बाउंड्री वॉल आई सबका वडी गाल ही मनसूबो स्पोर्ट्स कॉम्प्लेक्स जी वेजो आहे
2: जेको रिहाइश आई सीड़पकारी बिनी लाए बेहतरीन मौके बनाए थो
3: अजे पेंजे प्लॉट जी बुकिंग करायो
2: फौरी कब्जो आई फौरी रजिस्ट्री
3: कॉन्टेक्ट
2: 03009317252
3: एंड 03132757860 हुसैनी मंजिल हाउसिंग स्कीम सखर
2: तमाचे महफूज मुस्तकबिल ए बेहतरीन इन्वेस्टमेंट जो बेहतरीन इंतखाब
5: यार मचा क्या किथे वन्या घर में बैठो है हां पर ठीक ही नया शायद मुझे जिंदगी लायक का दवाई नहीं थई
2: छो भला छा छुआ तोखे साफ साफ बुधा मसलो छाए
5: यार एक मसलो होजे त बुधाया मुझे ते मसलन जी कतार लगला है न भूख सही लगे थी आई जे कुछ भी खावा तो हजम ही न तो थे पेट फूक जी वने तो हाथ पैर सुन थी वनन था आई सजो डी सुस्ती महसूस थे थी कह कम जो रहंदो ही नाया
2: यार तुजा घणा न बस एक ही मसलो आ
5: एक इहो की है
2: हां तुजो मैदो खराब आ सा तो न बुधवा मादो दुरुस्त त इंसान दुरुस्त जे मादो सही न होदो त भूख भी न लगंदी न हाजमा थिदो आई न ताकत मिलंदी
5: त तो मां छा कया
2: सोलो हलाहे इस्तेमाल कर शिफाए मैदा कोर्स एक कुदरती जुजन मां तैयार कर कोर्स तुझे जिस्म जो हिस्सो बन जी तुझे मैदे के बिल्कुल ताजो आई मजबूत करे छरींदो भूख खुली वेंदी खादो सुठे नमूने हजम थिदई पेट भूख जण खत्म सुस्ती खत्म जिस्म में ताकत ईंदई
5: वाह यार वाह जी गाल बुझाई थी पर ही किथे मिलंदो
2: यो मिलंदई बेड़ी चौक नादरा ऑफिस के सामने अल नूर दवाखाना रोडी आई राबते जिले नंबर भी आथे 03055800616 शिफाए मैदा कोर्स मैदो दुरुस्त इंसान तंदुरुस्त
0: شدید گرمی سبب شہرن کے گزارش کی ونے تھی تے صبح 11 بجے کھا شام 4 بجے تائی خاص احتیاطی تدبیروں اختیار کرن غیر ضروری طور تے باہر نہ ونیو ہلکا کپڑا پائیو متھو ڈھکے رکھو ائی ان دوران شدید جسمانی کم کھا پاسو کریو بارن بزرگن ائی بیمار مانن جو خاص خیال رکھو ودھیک پانی پیو ائی محفوظ رہو ہی عوامی آگاہی پیغام حکومت سندھ پی ڈی ایم اے کمشنر کراچی کے الیکٹرک ائی سیلانی ویلفیئر ٹرسٹ کے تعاون سا پیش کیو ویو
2: خوشخبری آپ کے شہر سکھر میں 43 سالہ تجربے کار
3: ہم یہاں ڈاکٹر آغا لیاقت علی خان پٹھان
2: ڈی ایچ ایم ایس سندھ
3: آر ایچ ایم پی اسلام آباد
2: سینئر پروفیسر ہومیوپیتھک کالج لاڑکانہ
3: ماہر امراض گردے اور مسانے کی پتھری
2: بواسیر کا بغیر آپریشن علاج
3: کمر درد
2: ارکن نسا
3: جوڑوں کا درد
2: ہیپاٹائٹس
3: وزن کی کمی یا زیادتی
2: بے آرادی
3: گنج پن کا مکمل علاج
2: اور دیگر مختلف بیماریوں کے ماہر ہومیو ڈاکٹر آغا لیاقت علی خان پٹھان
3: ٹائم
2: ہفتے سے جمعرات
3: صبح 10 بجے سے شام 5 بجے تک
2: آغا ہومیوپیتھک کلینک
3: پولیس ہیڈ کوارٹر چوک سکھر
2: رابطے کے لیے
3: 03226 22 00 440 خوبصورت